0: आसमानी फार्मूला ब्यूटी क्रीम का रोजाना इस्तेमाल आपके चेहरे को बनाए तरोताजा। आसमानी फार्मूला ब्यूटी क्रीम आपके चेहरे से दाग धब्बे, कील मुहासे, छाइयां और आंखों के गेट स्याह हल्के खत्म करे, आपके चेहरे, गर्दन और हाथों की झुर्रियां खत्म करे और आपकी उम्र को छुपाए। आसमानी फार्मूला ब्यूटी क्रीम में सनब्लॉक की इजाफी खसूसियात मौजूद है जो धूप के मोजर असरात से आपके चेहरे को रखे महफूज। आसमानी फार्मूला ब्यूटी क्रीम की मुनफरद खुशबू और विटामिंस दे आपको ताजगी का एहसास। आसमानी फार्मूला ब्यूटी क्रीम के इस्तेमाल से 5 दिनों में पाए निखरा, शफाफ, बेदाग, गोरा चेहरा। बेहतरीन नतीज के लिए आसमानी फेस वॉश या आसमानी ब्यूटी सोप से चेहरा अच्छी तरह धोकर खुश्क कर लें। आसमानी फार्मूला ब्यूटी क्रीम की थोड़ी सी मिकदार लेकर चेहरे पर लेप करके हल्का सा मसाज करें। सुबह उठकर आसमानी फेस वॉश या आसमानी ब्यूटी सोप से धो लें। आसमानी कॉस्मेटिक्स जो नाम है एतमाद का। फॉर मोर डिटेल्स कॉन्टेक्ट अस 0345923280 0300585848481।
1: आसमानी हर्बल ऑयल 100% ऑर्गेनिक, न्यू हेयर ग्रोथ, खाने के फवायद, जिस्म की इजाफी चर्बी और मोटापे को कम करे, ब्लड प्रेशर और शुगर को नॉर्मल रखे, मर्दाना कमजोरी को दूर करे, हाफजा तेज करे और खून की कमी को पूरा करे, मैदे की गैस, जलन, तेजाबियत, बदहजमी और मैदे का दर्द खत्म करे, बवासीर, होम्योपैथी, कब्ज और मतली में मुफीद है। मालिश के फवायद, सर दर्द, कमर दर्द, पठों का दर्द,
2: इस्तेमाल करिए जमुनगा प्रोडक्ट तासु इस्तेमाल होई लकतासु त ज यो अंदाज़ दर के मचिता आसमानी नु माशाल्लाह यो आला तरीन रिजल्ट वाला प्रोडक्ट सो द खल्क बजुर्ग के हम यो मुकाम हासिल करे रे بہر حال خوشحال اسی ابار اسی قدردان اسی خبر ڈیری دی وقت مختصر دی جی پرون تاسو تمنگا یو سو خی خبر اکڑی ویا او سنہری باتیں چی ورتویلی شی خی خبری پاربی کی ورتویلی شی کلماتن زہبیتن سنہری باتیں استعمال کون کی یہ مقصد دار زمن کا پروڈکٹ تاسو استعمال ہوئی لکتاسو تز یو انداز در کے مچتا وقت کی شکر الحمدللہ پینز گھنٹے دا ڈاکٹر اسرار جان پروگرامز کی گی خی خبری پاگی کی تاسو لمنگا پرون مور ماتا اشپک ذکر کردی اشپک یو پینز اشپک دا تنن ہم ذکر کرو ہاں چکم ہے دیر خلق حیران شو او دیر خلقو چی منا دا بلا سنگ پروگرامیا او سیوا دا پا کلا سوک راغل خبری دیا او من شالا دا احادیسو حوالی با ہم وسر دیکھو بکی دا خیر خان زمانگ آواز دا وقت سوک پا کم کم زیکی ری برا ہے میرا بانی بنی چی ڈاکٹر صرف ساس آواز منگسر بلکل صفا ستر دیکھا جی دا موضوع دا آغاز نمخ کے بازی یو دری یا دری نم ملٹا یا دو نم ملٹا دا آسمانی کاسمیٹکس حوالے سے خبر اتری کول غالم چونکہ منگوانے حق جوڑی کی دا آسمانی کاسمیٹکس دمرا خستہ خوری پروگراموں نے ساسو رپارا سپانسر کوی نو لحاظ بدے کے بعد آسمانی کاسمیٹکس حوالے سے ہم خبر اتری کول غالم جی اگور یو خبر یا ساتھی چونکہ دا گرمی آغاز شویر گرمی شروع شوی دا اور بعض علاقوں کی گرمی خزور کی دا بعض علاقوں کی گزارے کیا خودی گرمی موسم کے کتاسو خیل کرے دیر خلق داسی چاگے بانے دا بدن بانے دا الرجی مسئلہ راشی دا سکیبیز مسئلہ راشی دانی پی دیر روزیا او خاص کر دا شوگر چی بیماران کم دیا آغی پا بدن دیر زیاد دانی روزیا او الرجی دیر زیاد شی خارخ دیر زیاد شیا معاشمان داسی وی غٹ داسی وی چاگے وی زمان پا دی گرمی کی گرمی دیر زیادہ کی گیا خوال دیر زیادہ جیو گرمہ کی دانی ہم را باندی را خی جیا او چی معاشی میو خورنو بس معاشی بے ٹول اور زان گرے ہو ما نو سیبا زمانگا اسمانی نمانی برپ شیمپو تاسو لما رکیٹ کی موجود دے خان سنگا چی نم نوازی ہاں دا چی اسمانی دا خود

0: ओके जी अरवेश, अस्सलाम वालेकुम अंकल जी, आप कैसे हो? चतर प्लेन से जी।
1: बिल्कुल ठीक हूँ, आपका बहुत ज्यादा शुक्रिया
0: जी। अरवेश अस्सलाम वालेकुम अंकल, नजमान ता बटाग्राम के हर कले वायम जी। ओश भाई ये भाई मप्रिक दे बटाग्राम के खदे नजमान भाई माता टपियो का सिदरा जमुंगा खोरे सी नो जमा अंकल द पता दछ जमा गड़ा खराब रवड़े दे टांग ने कर
1: गुरु कोशिश को कमे पोरे चे दिल ते नसीब भी कना नुबीबा नी प्रीदू
0: नसीब तले दे सब
1: ना सही
0: जदा ओए अगर दचा को में नसीब का तकड़े से दी
1: खर दे
0: दा नसीब से बात तले दे
1: ना न गोर खलना कला दस कर दे जे आयो मतल दे वही मिलमद कोरबा
0: वही
1: सही दा
0: जब अंकल पर फरमाइश में दा गाना प्ले के वसी टप टप द बरान गाना से अल्लाह दे बरान रहा होली से
1: सही दा नन पकी गर्मी हो कना
0: हां वसे ताला बरान
1: نزمان سے تنگشے ہوئے یار از سنگ زد د دومر سخت او جن ملک نرال مودل تک بیام گرمی دا زما غ مودا پورا کی گنا
0: تا وردی لیکن چ خور پخ ہندوستان ہم خواری
1: صحیح صحیح دا صحیح
0: نو دا ما روسی اوردن کو بیرز تو سر خبر کو